एक दो तीन चार पाँच, दो तीन चार पाँच छः, गंदे ही सब गरीब सपा ना देखे माया नू, माये तिम्रो सिउँदो मरेको को।